0: आप अपने कैमरे से फोकस किस तरह करते हो?
1: कैमरे से तो उसका बटन है इस तरफ आगे पीछे जब जाए।
0: अच्छा अच्छा, इसमें ना इसमें ये लेंस में ये जो रिंग नहीं इसको घुमाना है। अभी देखो आप ये देख रहे हो ना, अब अगर इसमें घुमाता हूँ ये क्लियर हो रहा है, नहीं और इस तरह ना, जब ये फुल लाल हो जाए ना ये इस तरह ये लाल, इसका मतलब ये कि अब सब क्लियर है, ठीक है ना। अभी आप बैठो, मैं ज़रा आपको फोकस करता हूँ। सही है, अभी आप मेरा ट्राई करो। नहीं
1: हाँ सही सही सही सही,
0: ये वाला रिंग,
1: ये वाला है। जी दानियाल भाई हो गया। सही थे
2: भाई, आगा तो खाते थे भाई, रंगों ने समझ दे बदनों ने दे मैदा था
1: یا بس خپل جامه کې درته جوړه
2: خپل او استخپل بدن
1: او استخپل خپل جامه کې درې سره جوړوم شاته شش شایسته ګولا سید ورسته شته برابر شه
2: او شته ورته شته
1: مشته نه ستاسو برابر کوم نه بس مختدا لیش کار کوات دز له سیټ وړه ازل
2: مال څه تر کوم
1: سمال ما تړه و یار دلته شیش د سمال
2: ته به راوشه کوزه
1: بس سید و دغه سی بالکل سید رضا
2: شوم خپل را دا چې شیش د ستره
1: دلته ودره چې ولې څونو دونه خبره ولې دونه خبره چې کوته
2: سم ودره چیرې
1: آی سي بالکل سي بس زي ځان مشوره ما
2: سترګې چپ را شوې
3: ما سب کاری دا ته کېسته او هاي آلته دایم
1: انجلی والا خوش کاجی کم کم جوڑے اگر زما تشکارک وقت بوٹ رہا وقت انجلی والا بل تو خوش کا کم سر جوڑے دا یو دی ار یو چ خوش ہے انجلی سر خوش کا آره او چه سا خوش دی داغ دیزن جوڑه داغ یو جوڑه داغ یو دی آغا یو دی نور داغ یو دی اجو انجلی والا داغ یو دی داغ یو آره او چه جوڑه سا خوش دی بغا که دفع جوڑه کم یو دای سی بد
4: بس
1: ودرش ودرش ودرش سرپورت کن، سرپورت کنیش، باس باس، نیست سرپورت کن، باس باس.

0: porque
1: había mudar bechao da Daniel vai liderar
0: aquele que é Daniel as mais interview que os mais Daniel interview vamos ter que
2: try करते
0: ना इंटरव्यू तो बस दानियल भाई एक दफा नहीं है हम लोग उधर ब्रोरी पे जो धमाका नहीं हुआ था उस टाइम मीडिया भी आया था ना हमको ऐसा जज्बाती हो गया उस टाइम कुदरती हमारे जज्बात था हमने बोला मीडिया वाले के सामने मीडिया वाले को बोले कि हमसे इंटरव्यू ले हम आपको ऐसे ऐसा बातें सुनाएगा क्या हैरान हो फिर थोड़ा सा बात उधर लोग से इंटरव्यू लेता था कि आप इस बारे में क्या बोलते ये वो है ना उस टाइम फिर कुदरती हमारे जज्बात नहीं हमारा बातें भी हमारा याद नहीं आता था फिर हमने बोला इंटरव्यू दे हुए मीडिया वाले को वो पूछता था ना कि आप लोग किस लिए धरना लगाए अभी क्या होएगा कौन आएगा ये वो इस तरह
2: इनकम की बात है
0: यार दानियाल भाई ये तकरीबन बरूरी पे जो धमाका हो गया हमारे ख्याल पे 2013 था दानियाल भाई
2: था मुझे याद
0: हजार अठारह में जो धमाका नहीं हो गया वो बहुत खतरनाक धमाका था अल्लाह माफ करे
2: आप इधर ही था
0: नहीं नहीं हम लोग इधर ही था ऐस दड़ब फंस ऐस आवाज दे दिया ना हमारे बहन का घर उधर ही है ना वो उसको बोला कि हम लोग उसका वो जो धमाका हुआ है उसका घर इधर है लखत बाजार दो गुना दूर ये जो मैदान चौक में हुआ है लखत बाजार आखिर फिर मैदान चौक से लखत बाजार आखिर इतना दूर है हमारे घर का बहन वो बोलता है ऐसा जो आवाज आ गया हमने बोला सारा बुरोरी खत्म हो गया इतना खतरनाक आवाज है उधर बहुत बंदे नहीं है दानियाल भाई उसका लाश तक नहीं मिल गया हजार किलो था दानियाल भाई हजार किलो मीडिया वाला ने बोलता था ये हजार किलो किधर से लाया किधर से आ गया वो टैंकर पे दानियाल भाई ये तस्वीरें इधर हमारे पास एक मिनट में आपको दिखाओ ये दानियाल भाई देखो भी इसको वो भी आएगा ये मुश्तरका पूरा वर्ल्ड में धरना लगाया हुआ था उस टाइम निकल गया था इसके खिलाफ आवाज नहीं है म्यूजिक नहीं है दानियाल भाई मार वो हेडफोन भी लगाया हुआ है बहुत अच्छा गाना है देखो अमरीका है मार उधर भी एहतजाज था उस टाइम ये देखो ये भी बाहर मुल्क है लंदन मंदन है कौन सा ये देखो उन लोगों का इतने इतने इतने बच्चे छोटा छोटा लड़की लड़की गया तकरीबन 3 साल 4 साल 5 साल 6 साल इन लोगों को बेचारे को लाश तक नहीं मिल गया इसी के देखो इतने तक मिल गया है वो देखो उधर रखा हुआ दानियाल भाई देख कौन सा डिजाइन बनाएंगे जो डिजाइन आपको मर्जी इस तरह पहाड़ वाला बनाएगा इस तरह बनाएगा फूलों के साथ
2: आजकल कौन सा डिजाइन सही चल रहा है
0: यार दानियाल भाई आजकल ये ज्यादा चलता है ये दोनों इकट्ठा वाला चलता है फिर अकेला वाला ज्यादा चलता है इस तरह पहाड़ वाला कोई चमंदी वाला ये बहुत चलते है
2: सर एक काम करो आप अपनी मर्जी के ना 3-4 अच्छे बना दो
0: सही
2: सही
0: देखो बालमाल देखो दानियाल इनक निकालो दानियाल दूसरा कुर्सी लाओ दानियाल भाई इसमें फिर गिर नहीं जाए
2: अभी आप साइड पर तो जरा इस पे मॉनिटर पे
0: हैं हाँ लगाओ लगाओ वैसे दानियाल भाई ابھی اس کو چہرے کو سرخی کو ختم کرتے ہیں, اس کے بعد پھر یہ فنشنگ کرتا ہے چہرے کو.
2: کیا کرتے ہیں؟
0: صفائی, یہ صفائی ہے نا, چہرے کو صفا کرتا ہے.
2: صفائی کیوں کرتے ہیں لوگ؟
0: یہ تھوڑا سا چہرے کو صفا کرے نا, داغ ماغ ہے تھوڑا سا سف وائٹ کرے نا.
2: نہیں وہ تو صحیح ہے لیکن وائٹ کیوں کرتے ہیں
0: لوگ؟ ادھر اسی طرح پسند کرتا ہے, بولتا ہے تھوڑا سا چہرہ صفا ہو جائے تو اسی طرح اسی کے لیے اسی خاطر تم تصویر لے گئے نا, تھوڑا سا چہرہ صفا ہو جائے اس طرح تو ہم موبائل میں بھی لے سکتے ہیں نا. دیکھو آپ کا چہرہ ماشاء اللہ صفا ہو گیا, اب اس کے بعد چہرے کو فلٹر لگائے گا. ابھی میں نے فلٹر لگایا, ابھی اس کو دانے کو ختم کرتے ہیں دانے والے چہرے پہ جو داغ ماغ ہے.
2: وہ ٹھیک ہے سخی بھائی, لیکن یہ جو چہرے کو سفید کرتے ہیں نا, یہ کیوں کرتا ہے؟ ابھی آپ کا ایک رنگ ہے نا, یہ رنگ تو اللہ نے دیا ہے, لیکن اس رنگ کو پھر یہ لوگ سفید کیوں کرتے ہیں؟ اس کا کوئی خاص کیا وجہ ہے؟
0: یہ بولتا ہے ہم لوگ اسی خاطر سے تصویر نکالے گا کہ جو تھوڑا چہرہ صفا ہو جائے نا, تصویر میں تھوڑا سا خوبصورت آ جائے. ہاں اسی خاطر سے بولتا ہے تھوڑا چہرہ صفا ہو جائے نا تصویر میں, تاکہ خوبصورت ہو جائے.
2: نہیں تو اگر سفید ہے تو خوبصورت ہے, اگر سفید نہیں ہے تو خوبصورت نہیں ہے.
0: ہاں بولتا ہے وہ اس طرح تو نہیں, گھر میں لگائے گا بولتا ہے کوئی کو پسند آ جائے نا.
2: آپ نے کبھی نہیں سوچا ہے کہ سفید چہرہ ہی کیوں خوبصورت ہے اگر آپ کا چہرہ تھوڑا سا کالا ہے, اس میں کیا وہ خوبصورتی نہیں ہے؟
0: بولتا ہے نا وہ کالا ہے دے گا تو چہرہ جو خوبصورت ہے وہ وائٹ ہے نا, انسان کا چہرہ سے جو وائٹ سفید ہے وہ خوبصورت ہے بولتا ہے.
2: داڑھی کو بھی کالا کرو گے؟
0: ہاں نہیں یہ اس کو کالا بھی کر دے, پہلے تو اس کو وائٹ ختم کرتا ہے, اس کے بعد پھر تھوڑا سا کالا کرتا ہے نا, یہ وائٹ وائٹ جو ہے اس کو ختم کرے گا, کالا آ جائے نا.
2: ایک دن سخی بھائی میں بلجیم میں نا, میں نے کسی کو اس طرح فوٹو دکھایا, وہ پریشان ہو گیا نا کہ آپ کے ساتھ کلاشن کیوں ہے, کلاشن تو ادھر خطرناک چیز ہے نا. تو اس کو کیا سمجھاتا میں, وہ بولتے کہ اس طرح